काठमाडौँ महानगर क्षेत्रभित्र मात्र 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको देखाउँदै सो जग्गा रोक्का राखी सरकारको नाममा फिर्ता ल्याउन र संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न सुझाव दिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। दिव्य राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोका अनुसार बनेपाबाट रोसी गाउँपालिका छ सुगुरे जाँदै गरेको अरनीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट रोसीतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो 2:15 अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
2: सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्यसहित सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा भने त्यो अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अनलाइन सेवा शुरू भएको दावी गरिए पनि अधिकांश सरकारी सेवा अझै कागजी प्रक्रियामै सीमित रहेका छन्। परिणामस्वरूप सेवा ग्राहीहरूलाई कार्यालय धाउन, कागज बोक्न र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ।
1: विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1-4 राखिएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक 2083

0: जिल्लेमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार विकास खानेपानी सिंचाई ऊर्जा कृषि पशुपन्छी लगायत रहेका छन्।
1: ट्राफिक जाम अत्याधिक हुने तीनकुनी जड़ीबुटी खण्डमा फ्लाईओभर अण्डरपास निर्माणको काम थाल्न डेढ़देखि दुई वर्ष लाग्ने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागेको हो। दुई भदौ 2082 बसेको मन्त्री परिषद बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट 34.49 अर्ब जापानी येन अर्थात करिब 30.08 अर्ब नेपाली रूपियाँ सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्णय प्रक्रिया अगाडि बढ़ाउन बाटो खुलेको हो।
0: ग्लोबल आईएमई बैंक लिमिटेडको संचालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनु भएको छ। शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
2: अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। पश्चिम एसियामा विद्यमान अशान्ति हट्ने विश्वास बढ़ेको छ। अमेरिका र इरान बीच जारी युद्ध समाप्त गर्न उच्च राजनैतिक तहमा सहमति भएको दावीसँगै शान्तिको सम्भावना देखिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै मुलुकलाई दिगो शान्तिका निम्ति सम्झौताका प्रयासलाई अधिकतम प्रयोग गर्न आह्वान गरेसँगै शान्तिको प्रयास समेत सार्थक हुने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध टुंग्याउन उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको दावी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गर्नुभएको जनाइएको छ। तथापि इरानले वार्ताको सबै कुरा मिलेको भने स्वीकार गरेको छैन।
1: नेपाली खबरमा अब खेलकुदका खबर। सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौं विश्वकप उपाधिको पर्खाइमा छन्। सन् 2002 ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल 2026 आफ्नो पहिलो खेल बलियो मोरक्को विरूद्ध खेल्दैछ। यसैबीच मेक्सिको जीतमा गोल भन्दा बढ़ी रातो कार्ड प्राप्त भएको छ भने विश्वकप फुटबल अन्तर्गत शुक्रबार दक्षिण कोरियाले पुनरागमन जीत हात पारेको छ।
0: अब विचार तथा विश्लेषण। फुटबलको महापर्व शीर्षकमा गोर्खापत्र दैनिकमा प्रजित साक्यको विचार छापिएको छ। विश्वकप फुटबलको 23 संस्करण अमेरिका मेक्सिको र क्यानाडामा शुरू भइसकेको छ। विश्वका 101 खेलाड़ी आफ्नो जीवनकै उत्कृष्ट खेल खेलेर पाँच हप्तापछि फिफा विश्वकप ट्रफी चुम्ने पर्खाईमा छन्। विश्वकप फाइनल अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा जुलाई 19 हुनेछ। सो राती अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुनेछ।
1: शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको असर। 8 शताब्दीमा निर्माण भएको मुस्ताङको ऐतिहासिक स्थल घर झोङ किल्ला सहित विभिन्न प्राचीनकालीन सभ्यता झल्किने गरी ढुंगामा विभिन्न कला कोदिएको छ। अहिले यस स्थानमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउन थालेका छन्। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानले असर परेको विषयमा आजको गोर्खापत्र दैनिकमा शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ।
0: जटिल शहरका विसंगत रहर शीर्षकमा नागरिक दैनिकमा सौभाग्य वालीको विचार छापिएको छ। काठमाण्डुको वास्तविक चुनौती ट्राफिक वा प्रदूषण मात्र होइन, सबैभन्दा ठूलो प्रश्न हो। नेपाली युवाले आफ्नै देशमा सम्मानजनक भविष्य देख्न सक्छन्। राष्ट्रको सफलता त्यही दिन प्रमाणित हुनेछ जब सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्छ। काठमाण्डु लाखौं नेपाली सपनाको केन्द्र हो। अवसरसँगै यहाँ संघर्ष, असमानता र निराशाका कथा

0: अनि उत्तिकै गइरहेछन्। राजधानीले सफलताका उज्याला अनुहार देखाउँछ, तिनका पछाडि लुकेका पीड़ा र बलिदान कमैले देख्छन्। पीएचडी गरेको श्रीमती र व्यवसाय गर्ने सपना बोकेका श्रीमानको कथा आजका हजारौं नेपाली युवाको प्रतिनिधि कथा हो। अवसरको अभाव, ऋणको बोझ र आर्थिक असुरक्षाले उनीहरूलाई विदेश जाने कठिन निर्णय लिन बाध्य बनायो।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिचा दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दाल मोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेका दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

Nepal, Nepal is a unique population, so I'm going to talk to you.

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562525

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन के बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराचो 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराचो 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप राइटर रमन कार्की
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै के गुनगुनाइरहेको?
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
0: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईँ नि

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै स्थानीय संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ। सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01-5-45-7-8-7 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
5: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो?
6: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
5: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईँलाई नै सोध्ने?
6: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
7: सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16-60-01-36-40 र एमसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
8: साथै तपाईँ लैंगिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
6: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
8: फोन नम्बर फेरि एक पटक 16-60-01-36-40 तथा 98-015-71-236।

0: पूजा पूरण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल, यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स, विराट चोक, मोरङ। प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौक की बीरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय दिलवारी 98-520-90-137 सुकुना हॉस्पिटल बीरा चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पूजा पूरा चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 104.3 मेगाहर्जमा जनमनको बोली रेडियो सुसैनी।

0: मुद्दामा यसअघि दिएको अन्तरिम आदेश पनि खारेज गरिदिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेलको संवैधानिक इजलासले पहिले दिएको अन्तरिम आदेश खारेज गरेको हो। त्यस्तै सर्वोच्चले सरकारी अभिलेख तथा दस्तावेजहरूलाई पूर्व बाल सेनाहरूलाई अयोग्य वा बहिर्कर्मित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा प्रतिषेध मिश्रित परमादेश जारी गरेको छ। अदालतले भनेको छ यस्ता शब्दहरूको निरन्तर प्रयोगले उनीहरूको आत्मसम्मान, व्यक्तित्व विकास, रोजगारीको अवसर र सामाजिक प्रतिष्ठानमा गम्भीर चोट पुर्याइएकाले अबदेखि यस्ता शब्दहरू सरकारी दस्तावेजमा प्रयोग गर्न पाइने छैन।
1: सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास शीर्षकमा मध्याह दैनिक खबर लेख्छ, सरकारवालाहरूले सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास भएको भनेर विरोध गर्न थालेका छन्। सरकारले संघीय निजामती सेवा विधेयक बनाउँदैछ। यो विधेयक मार्फत सरकारी सेवामा कायम रहेको आरक्षण प्रणालीलाई हटाउने वा कमजोर बनाउने प्रयास भएको भनेर बहस हुन थालेको हो। यस्तो बहसमा सत्तारूढ़ दल, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै नेता तथा कार्यकर्ताहरू समेत सामेल भएका छन्। रासोपा संसदीय दलका सचेतक समेत रहेका प्रकाश चन्द्र परियार, राज्यको स्थायी सत्ता र कर्मचारी तन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताउँछन्। उनका नजरमा आरक्षण कटौती गरिएमा दलित समुदायको कर्मचारी तन्त्रमा सहभागिता सवा प्रतिशत पनि पुग्दैन। संविधान जारी भएको 10 वर्ष बितिसक्दा पनि दलित सम्बन्धी मौलिक हक सम्बन्धी ऐनहरू बन्न नसकेको पृष्ठभूमि राख्दै उनले भनेका छन्, यदि आरक्षणको सवाललाई म्यूट गर्ने वा कटौती गर्ने हो भने दलित समुदायको सहभागिता स्थायी सत्ता र कर्मचारी तन्त्रमा सवा प्रतिशत पनि पुग्दैन। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले शनिबार

0: पत्र बोर्ड र राष्ट्र बैंक सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन्। त्यसयता भट्टसहितका उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, लम्की समूहका प्रबन्ध निर्देशक अमित मरे लगायत 86 जना विरूद्ध मुद्दा दायर भएको छ, जसमध्ये सबैभन्दा बढ़ी भट्टको हकमा करिब 27 अर्ब र त्यसपछि सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढ़ीको बिगो कायम गरिएको छ।
1: सरकारले कार्यान्वयनमा ल्याएको सुशासन मार्गचित्रले सार्वजनिक प्रशासनमा क्रमिक रूपमा परिवर्तन हुन थालेको छ। कानूनी र व्यावहारिक जटिलताले अन्तर मन्त्रालय तह र आन्तरिक निकायबीच देखिएका समस्या अहिले क्रमिक रूपमा समाधान हुँदै गएका छन्। प्रत्यक्ष रूपमा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने साबिकको नापी कार्यालय र मालपोतका काममा सुधार आएको छ। विकास निर्माण आयोजना कार्यान्वयनमा अनियमितता, भ्रष्टाचार र घुसखोरी, अभिलेख हेरफेर, सार्वजनिक स्रोत दुरूपयोग जस्ता क्रियाकलाप पनि निरुत्साहित हुँदै गएका छन्। सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप कमजोर बनेको छ। कार्यालय र कर्मचारीमा संस्थागत क्षमता, पारदर्शिता र जवाबदेहीता वृद्धि भएको छ। सार्वजनिक निकायले कानूनलाई कड़ाईका साथ कार्यान्वयन गर्न थालेकाले सार्वजनिक प्रशासनमा सुशासन मार्गचित्रको सकारात्मक प्रभाव पर्दै गएको सरकारको बुझाइ छ। सरकारको 100 कार्यसूचीमा समेटिएको सुशासन कायम गर्ने प्रतिबद्धतामा सेवा प्रभाव प्रभावकारी बढ़ाउन र विकास निर्माणमा देखिएको ढिला सुस्ती अन्त्य गर्न सम्बन्धित निकायले तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।
0: ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वाकपटु, छुच्चो बोली, अहंकारी र आत्मकेन्द्रित, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केहीले यसै गरी चित्रण गर्छन्। निकटहरू उनलाई एक सच्चा साहसी नेता देख्छन्, स्पष्ट रूपमा बोल्न सक्ने, देशको चिन्ता गर्ने राष्ट्रवादी नेता। 74 वर्षीय ओली सम्भवतः 2072 संविधान जारी भए यता मुलुककै सबैभन्दा विभाजनकारी पात्र हुन्। आधुनिक नेपाली राजनीतिमा विरलै मात्र यस्ता नेता छन् जसको जीवनमा यति धेरै उतार चढ़ाव, पुनरुत्थान र निरन्तर हट देख्न पाइन्छ। ओलीको राजनीतिक यात्रा विद्रोह, जेल जीवन, गम्भीर रोग र हटले भरिपूर्ण छ। कुनै बेला पार्टीभित्रै किनारामा परेका उनी पार्टी नेतृत्वमा मात्रै पुगेनन्, चारपटक प्रधानमन्त्री पनि बने। उनी भूमिगत कम्युनिष्ट गतिविधिबाट राज्य सत्ताको शीर्ष स्थानमा पुगेका नेता हुन्। ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ। ओलीले केही वर्षसम्म राजनीतिक विचारधारा र राजनीतिक प्रणाली दुवैलाई आफ्नो प्राधिकार वरिपरि घुमाए। गत वर्ष भदौसम्म उनी देशकै शक्तिशाली व्यक्ति थिए। तत्कालीन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। 6 महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ़दै गएको छ।
1: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला 4 दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन, ओसार प्रसार कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाण्डौकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन पर्दै जाँदा उनी चोरी छैछगडा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै डाङ्की अर्की